0: পুলক বেনাৰ্জীৰ কণ্ঠত আধুনিক গীত শুনিলে। এয়া আকাশবাণী গুৱাহাটীৰ মহাবাহু। এতিয়া আগবঢ়োৱা হৈছে নেপালী অনুষ্ঠান।
1: नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यन कुमारी शर्माबाट। कला, संस्कृति र संगीतको क्षेत्रमा उत्कृष्ट योगदान पुगाएकोमा राज्यका 5 प्रमुख कलाकारहरूलाई संगीत नाटक एकाडेमी पुरस्कार प्रदान गरिएको छ। केन्द्रीय सांस्कृतिक मन्त्रालयले प्रकाश गरेका अनुसार क्षत्रिय कलाकार प्रेमुजा बरबायन र कथक कलाकार विपुल चन्द्र दासले सन् 2024 को एकाडेमी पुरस्कार प्राप्त गरेका छन्। सन् 2025 वर्षका लागि क्षत्रिय कलाकार मल्लिका कन्दली, क्षत्रिय संगीत तथा नृत्य भास्कर ज्योति ओझा र अभिनयका लागि चेतना दासलाई एकाडेमी पुरस्कारले प्रदान गरिएको छ। क्षत्रिय नृत्यका लागि मीनाक्षी मेधी, नाट्य परिचालकका लागि विद्युत कुमार नाथ र लोकसङ्गीत शिल्पी दिलीप हिरालाई सन् 2024 वर्षको औस्ताद बिस्मिल्ला खान युवा पुरस्कार प्रदान गरिएको छ। सन् 2025का लागि खोल वादक देवजित शैकिया, क्षत्रिय नृत्यको लागि निरञ्जन शैकिया बरबायन लगायत टोकारी गीतका लागि शिल्पी हिरक ज्योति शर्माले बिस्मिल्ला खान युवा पुरस्कार प्राप्त गरेका छन्। केन्द्रीय सांस्कृतिक मन्त्रालयले प्रकाश गरे अनुसार देशको मोट 7 जनालाई संगीत नाटक एकाडेमी फेलोसफी एकाडेमी रत्न प्रदान गरिएको छ। राज्यमा शिक्षक भर्नाको प्रक्रिया पुनः शुरू हुनेछ। राज्यका शिक्षा मन्त्री डाक्टर रनस पेगुले हिजो पत्रकारहरूलाई भन्नुभयो कि उहाँले जिम्मेवारी सम्हालेपछि विकाससँग धेरै समीक्षा बैठकहरू गर्नुभएको थियो। उहाँले शिक्षा सेतु एपबाट शिक्षक रिक्त पदहरूको जानकारी प्राप्त गराएको पनि उहाँले भन्नुभयो। मन्त्रीले भन्नुभयो कि भर्ना विज्ञापनदेखि भर्नासम्मका लागि लामो अवधिमा धेरै शिक्षकहरू सेवानिवृत्ति भएका र धेरै पदहरू रिक्त भएका छन्। यसैले यस वर्षको भर्नाले सन् 2027 को 31 मार्चभित्र रिक्त पदहरूको संख्यामा विशेष ध्यान दिनेछ ताकि रिक्त पदहरू राम्ररी भर्न सकियोस्। असम राज्य विद्यालय शिक्षक परिषदले उच्च माध्यमिक प्रथम र दोस्रो वर्षका वार्षिक परीक्षाको समन्वित तालिकाहरू घोषणा गरेका छन्। परिषदले जारी गरेको सूचना अनुसार अर्को उच्च माध्यमिक अन्तिम परीक्षा सन् 2027 को फरवरी र मार्चमा अनुष्ठित हुनेछ। उच्च माध्यमिक दोस्रो वर्षका लागि पहिलो समूह परीक्षा जूनमा, सेप्टेम्बरमा 6 महिना परीक्षा, अक्टोबरमा दोस्रो गोट परीक्षा र डिसेम्बरमा पुनः निरीक्षण परीक्षा अनुष्ठित हुनेछ। परीक्षाको अरू समयसूची अनुसार उच्चतर माध्यमिक पहिलो वर्षका लागि अगस्तमा पहिलो गोट परीक्षा अनुष्ठित हुनेछ। त्यसै गरी उच्च माध्यमिक पहिलो वर्षको 6 महिना परीक्षा नोभेम्बर र सन् 2027 को जनवरीमा दोस्रो गोटको परीक्षा अनुष्ठित हुनेछ। न्यायाधीश शर्मिला भुइँयाको फर्स्ट ट्रेक अदालतले जुबिन गर्को मृत्युको मुद्दा साक्षीहरूको बयान जारी गरेको छन्। अदालतले राजा

असम र बिरिन्ची बरा नामक दुईजना साक्ष्य प्रदान गरेको गर्न नसकेमा अदालतले बिहान दुईजनालाई बयान ग्रहण गरेको छन्। आजको दिनमा बयान प्रदानका लागि असम जातीयतावादी युवा छात्र परिषदका प्राक्तन नेता पलाश रञ्जन बरुवा, असम पब्लिक बर्कास सभापति अभिजित शर्माले लगायत रिंकुनाथ र विष्णु शर्मा अदालतमा उपस्थित रहेका छन्। अहिलेसम्म अदालतको मुद्दा सन्दर्भमा धेरैजनाको बयान ग्रहण गरिएको छ। आसाम देशको कन्सर्ट अर्थतन्त्रको तथा नयाँ केन्द्र बन्ने दिशामा अघि बढ़िरहेको छ। गुवाहाटीको खानापाड़ामा रहेको पोस्ट मेलन कार्यक्रमपछि राज्यको पर्यटन क्षेत्र र अन्य क्षेत्रहरूमा सकारात्मक प्रभाव परेको छ र आगामी 5 वर्षमा 700 करोड़ रूपियाँको आर्थिक सम्भावना रहेको छ। यो तथ्याङ्कन आसाम पर्यटन विकास निगम बुक माइसो र इवाई पार्थेनल प्रतिवेदनमा प्रकाश गरिएको हो। दरङ जिल्लाको दरगाउँ राजा चक्रको अन्तर्गत बेसीमारीमा हिजो जिल्ला प्रशासनले उच्चत अभियान चलाएको छन्। लामो दिनदेखि एकांश मानिसले राष्ट्रिय खाईमार्ग तथा बाटोको छेउमा सरकारी माटो बेदखल गरी दोकानहरू थापेका थिए। त्यसैले जिल्ला प्रशासनले ती दोकानहरू विरोध अभियान चलाएका छन्। जिल्ला प्रशासनले उच्छेद अभियानमा कुनै किसिमको घटना सृजना नभइकन शान्तिपूर्वक उच्छेद कार्यसूची समाप्त भएको भनी जान्न दिएका छन्। अर्कोतिर गुवाहाटी उच्च न्यायालयले राज्यको वन अञ्चल सुरक्षाको स्वार्थमा 4 वटा संरक्षित वनाञ्चल उच्छेदमा सरकारी निर्णयलाई राय दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी लगायत सत्ताको दायित्वमा रहेको निर्वाचन प्रधानमन्त्रीको रूपमा परिगणित भएका छन्। हिजो श्री मोदीले प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको 4398 दिनको अभिलेख भङ्ग गर्दै कृतित्व प्राप्त गर्नुभयो। यस उपलक्ष्यमा श्री मोदीले भन्नुभयो कि देशको 140 करोड़ नागरिकको आशा आकांक्षा पूर्ण गरिनेछ। एनडीएले सधैँ राष्ट्रको आस्था अधिक शक्तिशील गर्दै आएको उहाँले बताउनुभयो। हिजो बेलुकी नयाँ दिल्लीको भारत मण्डपमा अनुष्ठित एनडीएको एउटा बैठकमा बोल्दै उहाँले भन्नुभयो कि कंग्रेसले विश्वासघात गरेपछि देशका जनताले एनडीए सरकारलाई आफ्नो आस्था अर्पण गरेका छन्। एनडीए सरकारले गत 12 वर्षमा 25 करोड़ भन्दा बढ़ी मानिसलाई दरिद्रबाट मुक्त गर्दै सरकारले शुद्ध र सठिक सेवा प्रतिफलित गरेको छ भनी आफ्नो टिप्पणी गर्नुभयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडमयको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21:26 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी र यना कुमारी शर्मा एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै प्रस्तुत गर्दैछौँ आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रममा अब प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार सुन्नुहोस् थर्क अधिकारीबाट। भारत सञ्चार निगम लिमिटेडमा रिक्त भएका 100 जुनियर टेलिकम अफिसर पदको लागि आवेदन खोजिएको छ। तनखा महिनामा 16,400 रुपियाँदेखि 24,500 रुपियाँसम्म, साथै अन्यान्य बोनस रहनेछ। प्रार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, यसका कुनै एउटा शाखामा बिई वा बिटेक डिग्री भएको हुनुपर्दछ। नभए इलेक्ट्रिक वा कम्प्युटर साइन्स विषयमा एमएससी डिग्री भएको हुनु सक्दछ। प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्ष तोकिएको छ। सम्पूर्ण तथ्य र आवेदनको लागि bsnl.co.in यो वेबसाइट हेर्न सक्नुहुनेछ। आवेदनको अन्तिम मिति 4 जुलाई तोकिएको छ। कर्मचारी चयन आयोगले भारत सरकारको विभिन्न विभागमा रिक्त भएका 12,256 ग्रुप बी र ग्रुप सी पदको पूर्तिको लागि कम्बाइन्ड ग्रेजुएट लेभल एक्जामिनेसन 2026 यो परीक्षाको आयोजन गरेको छ। जुनियर स्टाटिस्टिकल

अफिसर पदको लागि प्रार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक पर्यायमा कम्ती पनि 60% नम्बर पाएर उत्तीर्ण भएको हुनुको उपरान्त स्नातक हुनु पर्दछ नभए स्ट्याटिस्टिक्स विषय लिएर स्नातक हुनु पर्दछ। स्ट्याटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा प्रार्थी स्ट्याटिस्टिक्स म्याथमेटिक्स इकोनोमिक्स डेमोग्राफी पपुलेसन स्टडिज अपरेसन रिसर्च इन्फर्मेसन टेक्नोलोजी कम्प्युटर साइन्स कम्प्युटर इन्जिनियरिङ कम्प्युटर टेक्नोलोजी कम्प्युटर एप्लिकेसन डाटा साइन्स अथवा आर्टिफिसियल इन्टेलिजेन्स विषयमा स्नातक हुनु पर्दछ। अन्य पदको जस्तै प्रार्थी स्नातक हुनु पर्दछ र सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो ssc.nic.in। आवेदनको अन्तिम मिति 22 जुन तोकिएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डमा 11,127

0: प्रार्थी स्नातक हुनुपर्दछ र सम्पूर्ण तथ्य र आवेदनको लागि वेबसाइट भयो ssc.nic.in। आवेदनको अन्तिम मिति 22 जुन तोकिएको छ। रेलवे रिक्रुटमेन्ट बोर्डमा 11,127 एसिस्टेन्ट लोको पाइलट पदको लागि आवेदन खोजिएको छ। तनखा महिनाको सुरुमै 19,900 रुपियाँदेखि अन्यन्य बोनस पनि रहन्छ। प्रार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र हुनुपर्दछ। प्रार्थी उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुनुको साथै फाइटर इलेक्ट्रिसियन इन्स्ट्रुमेन्टल मेकानिक मिलिराइट मेन्टेनेन्स मेकानिक रेडियो एन्ड टिभी इलेक्ट्रोनिक्स मेकानिक मोटर भेकल मेकानिक आर्निचर एन्ड कोइल विन्डर मेकानिक डिजेल हेड इन्जिनियरिङ मेकानिक रिफ्रिजरेटर्स एन्ड एयर कन्डिसनिङ मेकानिक यसका कुनै ट्रेडमा आइटीआई सर्टिफिकेट भएको हुनुपर्दछ अथवा मेकानिकल इलेक्ट्रिकल इलेक्ट्रोनिक्स अथवा अटोमोबाइल इन्जिनियरिङ यो विषयमा कुनै शाखामा डिप्लोमा भएको हुनुपर्दछ। सम्पूर्ण तथ्य र आवेदनको वेबसाइट भयो indianrailway.gov.in। आवेदनको अन्तिम मिति 14 जुन तोकिएको छ। इन्डियन एयरफोर्स फ्लाइङ ब्रान्च ग्राउन्ड ड्युटी टेक्निकल ब्रान्च र ग्राउन्ड ड्युटी नन टेक्निकल ब्रान्चमा रिक्त भएका पदपूर्तिको लागि एएफसिएटी 2026 यो परीक्षाको आयोजन गरिएको छ। पदको सविशेष शिक्षागत अर्हता र वयस उमेर आदि सम्पूर्ण तथ्य तथा आवेदनको लागि वेबसाइट indianairforce.nic.in। आवेदनको अन्तिम मिति 19 जुन तोकिएको छ। सुन्दै हुन्थ्यो रोजगार समाचार पूरा भयो। श्रोताबिन हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। आज बिहिबार परेको हुनाले अब प्रस्तुत छ श्रोताहरूको प्रिय युवा कार्यक्रम जीवन लुटेलको परिचालनामा बटियामारी सांस्कृतिक मञ्चका सदस्यले प्रस्तुत गरेको सुन्नुहोस् यो युवा कार्यक्रम।
1: नमस्कार श्रोताबिन्द, हामी आकाशवाणी गुवाहाटीको महाबाहु शाखा अन्तर्गत नेपाली प्रसारणमा म जीवन लुटेल आज हजुरहरू समक्ष युवा कार्यक्रम लिएर उपस्थित भएको छु। तसर्थ आजको कार्यक्रममा अब हजुरहरू समक्ष प्रस्तुत गर्दै हुनुहुन्छ अमित अधिकारीज्यूले एक कथा लिएर।
2: नमस्कार, र म अमित अधिकारी तपाईँहरू समक्ष एउटा कथा लिएर आएको छु र कथाको शीर्षक छ पढ्दा पास नपढ्दा फेल। आज उच्च माध्यमिक शिक्षान्त परीक्षाको परिणाम घोषणा गरेको दिन। गाउँघरको परिवेश भिन्नै छ। कोही पश्चातापका समय गन्दैछन् भने कोही अघिल्लो योजनातर्फ ढल्किँदै पनि छन्। उत्तीर्ण हुने शिक्षार्थी पनि आफ्नो आफ्नो विचारले मनको कुनै कुनामा असन्तोष लुकाउँदैछन् भने कोही परिस्थिति अनुसारको परिणाममा सन्तुष्ट पनि छन्। कसैको भाव स्पष्ट झल्केको छ तर कसैको अनुहारमा भाव विचार गर्नेले मात्र थाहा पाउँछ कि के खेल्दैछ मनमा। अभिभावक बाहिर खुसी व्यक्त गर्न व्यस्त छन् भने भित्र एउटा चिन्ताको आगो दन्कदैछ। यत्रो वर्षसम्म नबोल्ने मान्छे पनि आज उत्साह प्रदान गर्न पछि हटेको छैन, घरिघरि आइकन उत्साह प्रदान गरिरहेको छ। कुरा काट्ने र कुरा सार्नेको पनि कमी छैन, समयको गति पनि अचम्म छ। यता भने दिलबहादुरको घरको परिवेश भिन्नै छ। छोरा मोहन र छोरी अस्मिता दुवैको परिणाम असफल रहेको छ। दुवै नै चनाखा भद्र सुशील रहने आदर्श बोकेका छन् भने सायद आमाको घमण्डतिर ढल्केका पनि छन्। दिलबहादुरको परिवार दैनिक ज्यालामा भर पर्छन्। परिस्थितिले उनलाई स्कुल टेक्न दिएन तर श्रीमती भने अक्षर फरर पढ्न सक्दछिन्। उनलाई जित्ने भरिसके त्यो गाउँमै कोही छैनन्, यस्तो उनको विचार छ र उनको विचारलाई चुनौती कसैले दिन सक्दैनन् पनि। मन खिन्न पारेर बसेका छोराछोरीलाई हेर्दै अर्को वर्ष पनि दिँदा हुन्छ होला त, किन आत्तिएका भन्दै दिलबहादुर गाई बाँध्न थाले। गाई बाँध्ने थलोतर्फ अघि सरे। आमाको पूजाआजा हेर्दै दुवैको मनमा के भाव खेल्दै थियो कुनी

0: बाबुको कुरा सुनेर आशाको नजरले एकैचोटि दुवैले बाबुलाई हेरे। यत्तिकैमा गाउँकै एकजना शिक्षक भोलानाथ आइपुगे। भोलानाथको व्यक्तित्व यति प्रभावशाली छ भने दिलबहादुरकी श्रीमतीले पनि उनको कुरा काट्न सक्दिनन्। भोलानाथ आएको देखेर दुवै घरभित्र पसे। गोठबाट दिलबहादुर निस्केर ढोक गर्दै बस्ने अनुरोध गरे। यति बेलासम्म दिलबहादुरकी श्रीमतीले पनि आफ्नो पूजा सकेर आइन् अनि ढोक गर्दै भित्रै आउने आमन्त्रण गरिन्। सबै घरभित्रतर्फ लागे। यतिकैमा दिलबहादुरले हाल खबर सोधे अनि आफ्नो पनि सुनाए। छोराछोरीलाई बोलाएर आशीर्वाद लिन लगाए अनि सबै छेउमा बसेर भाव लुकाउने प्रयास गर्न थाले। दिलबहादुरले कुरो कोट्याए। सरको कुरा त्यति बेला सुनेको थियो भने आज यस्तो समय आउने थिएन, बुझ्यौ? सबै बाठा हो भन्छौ, देख्यो होला नि, लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ सात बल्ड्याङ। यतिकैमा भोलानाथले कुरा काट्दे, समय गएको छैन, अझै छ समय, आवेगिक भइहाल्नु हुन्न काका। श्रीमतीको बनाई, मलाई के थाहा यस्तो हुन्छ भनेर। केही दिन अघिको कुरा हो, परीक्षाको मिति तय भएको समयमा एकजना साधुको गाउँमा प्रवेश भएको थियो। खुबै ज्ञानी, बुझ्ने बुझाउने, मन्दिरमा ठुला ठुला कार्यक्रमहरू पनि सम्पन्न भएका थिए। सबैले आफ्नो आफ्नो तरिकाले साधुबाट प्रसाद लिए। सबैले भन्थे, साधु बाबा एकदम धेरै जान्ने हुनुहुन्छ, उहाँले भनेको त नपुगेको त्यस्तो कुनै कुरै छैन। दिलबहादुरकी श्रीमतीले छोराछोरीको परीक्षाको कुरो सुनाइन्। साधुले तुरन्तै ध्यान गरेर मन्त्र फुकेर गङ्गाजलमा डुबाएर माला जपेर दुवैलाई एउटा एउटा ताबिज दिएर भने, सत्मनले भगवानको ध्यान गर्नुभयो भने परिणाम भने जस्तै आउनेछ। भगवानको परिणाम जति इच्छा मन खोलेर दान गर्नुहोस्, मलाई धनको खाँचो छैन। दिलबहादुरले पुलुक्क हेर्दा 10 दिनको ज्याला स्वाहा। परीक्षाको समय नजिक थियो। यता दिलबहादुर छक्क परेका छन्। छोराछोरीलाई लिएर आमा मन्दिर मन्दिर धाउँछिन्। पढाइको नाम छैन, पढ भनेर दिलबहादुरले भन्दा तपाईँ केही जान्नुहुन्न भन्दै हातमा बाँधेको ताबिज देखाउँदै थिए। अन्धविश्वासले आफ्नो गाँठो तिनैजनामा यति कसेको थियो भने किताब र अध्ययन त मानौ जालमा परेको मासो जस्तै लाग्न थालेको थियो। यो परिवेश भोलानाथको नजरबाट पनि चुकेको थिएन। आएर भरसक बुझाउने प्रयास गरे तर घरको आँगन कटिसक्दा यता भोलानाथलाई पनि लाटो बनाइयो। परीक्षा आफ्नै गतिमा आयो, चल्यो अनि सकियो। छेउछाउका मन्दिर सबै दर्शन पनि भए। धेरै कुरा गाउँका समक्ष राखे, सबै मौन नै रहने गर्दथे। बोलेर जित्न अलिक असमर्थ रहनाले कोही अघि बोल्दैनथे, तर पछि पछि भने सबै परिणामको प्रतीक्षामा नै थिए। आज परिणाम घोषणा भयो। दुवैको असफलताले परिवारमै असन्तुष्ट फाप झल्केको छ, तर दोष भने के हो सबैलाई ठम्म्याउन गाह्रो परेको छैन। लाज र पश्चातापले मात्र रोकेको छ, गाउँघरमा पनि चर्चा उत्तिकै छ। यत्तिकैमा दिलबहादुरकी श्रीमतीले 2 वटा ताबिज ल्याएर भोलानाथ दिलबहादुरको अगाडि राखिन्। भोलानाथ असमञ्जसमा परे, यता दिलबहादुर छक्क परे। दिलबहादुरलाई 10 दिनको ज्याला झलझली देखा परो। के मनमा आयो कुन्नी? दिलबहादुरले अचानक छेउको एउटा हतियारले ताबिज कोट्याउन थाले। उता भोलानाथ ताबिजको विषय सम्झिँदैछन्। यो ताबिज कहाँबाट आयो? मलाई त केही पत्तै थिएन। छोराछोरी पनि उत्सुकता साथ बाबुले कोट्याएको हेर्न थाले। दुइटै ताबिजको भित्रबाट गुदी निकालियो। गुटमुटियाएर राखिएको कागजका टुक्रा फेला परे। एउटा एउटा टुक्रा टिपेर आमाको मुखतिर हेर्दै छोराछोरी पढ्न लागे। भोलानाथ भने बल्ल सम्झिएर कागजतर्फ लक्ष्य गरेर चकित भए। त्यहाँ लेखिएको रहेछ, पढ्दा पास नपढ्दा फेल।
1: प्रिय श्रोताबिन्द, अहिले आफूहरूले अमित अधिकारीको कथा सुन्नुभयो, पढ्दा पास नपढ्दा फेल। र अब हामी आफूहरू समक्ष प्रस्तुत गर्न जाँदैछौँ इन्दिरा देवीको कविता।
2: नमस्कार, मेरो कविताको शीर्षक छ पर्दाफास। हे नारी, तिमी ढुङ्गो भएर बस्यौ, रिस राग मुटुमा राखेर रा सहनशीलताको उपमा बोकेकी छौ। तिमी पहिलो गुरु सन्तानको जहाँबाट सुरु हुन्छ संसारको। ए अहे, गुरु पनि बलाकृत हुन्छ यहाँ, तिरस्कृत हुनुपर्छ पटक पटक। सुख र दुःख सहन गर्दा गर्दै समलिङ्गी र तेस्रो लिङ्गीको ओडनमा आउँदा हाम्रो समाज आज पनि 14 शताब्दी नागेको छैन। यदि नागेको भए

0: बाटामा हिँड्दा, बसमा चढ्दा, खेताला जाँदा बलाकृत हुने थिएनन् सुनामाया बहिनी र रूपमा ती दिदीहरू। एक्काइसौँ शताब्दीका महापुरुषहरूको बलिको बोका हुन पुग्ने थिएनन् फर्किन लागेका कोपिलाहरू। तिमी यसरी कति खप्छौ? आऊ, अलिकति पर्दा उचालेर हेर। सभ्यताको सिङ्गो इतिहास बोकेको सहनशील समाजलाई जहाँ तिमी भेट्नेछौ केवल पाखण्डी मनले गरेको आत्मघाती हमलाको पर्दाफाश, जहाँ तिमी भेट्नेछौ केवल पाखण्डी मनले गरेको आत्मघाती हमलाको पर्दाफाश। धन्यवाद।
1: प्रिय श्रोताविन्द, अहिले आफूहरूले सुन्नुभयो इन्दिरा देवीको कविता। अब फेरि हजुरहरू समक्ष कविता लिएर आउँदै हुनुहुन्छ विष्णु निरोला।
2: नमस्ते, म विष्णु निरोला कविता गाउन जाँदैछु। कविताको शीर्षक छ मन। मन हाँसे जगत सारा उज्यालो हुन्छ, मन हाँसे रात पनि दिन बनिदिन्छ। मन त हो नि मनै त हो। मन बोल्दा बोली पनि गीत बनिदिन्छ, मन खेल्दा लहरो पनि पिङ बनिदिन्छ। मन त हो नि मनै त हो। मनले चाहे पहाड पनि मैदान बनिदिन्छ, मनले ताके पहिलो भेट नै यादगार बनिदिन्छ। मन त हो नि मनै त हो। मन खेल्दा खेल पनि रङ्ग बनिदिन्छ, मन नाच्दा मन पनि मञ्च बनिदिन्छ। मन त हो नि मनै त हो। मनले हेर्दा हेराई पनि प्रीत बनिदिन्छ, मन मिले दुई मुटु एक बनिदिन्छ। मन त हो नि मनै त हो। मनले आँटे आँट पनि जीवन बनिदिन्छ, मनले जिते जित पनि संसार बनिदिन्छ। मन त हो नि मनै त हो। धन्यवाद।
3: मन त हो नि मनै हो नि मनै त हो। विष्णु निरोलाज्यूको यो सुन्दर कविता आफूहरूले श्रवण गर्नुभयो। अब यसपछि नि आजको युवा कार्यक्रमको अन्तिम कोसेली हजुरहरू समक्ष म जीवन लुइटेलको कविताको शीर्षक छ हल्ला मचिनी रहन्छ। हल्ला मचियो एकैछिनमा एउटा सानो समस्याले गर्दा, समस्या धेरै छन्, हुँदैन कहिले यो समाधा, हुँदैन कहिले यो समाधा। बीचमा बसेका छन् चोर चण्डाल र कप्टी, बीचमा बसेका छन् चोर चण्डाल र कप्टी। अन्धोसम्म जोडिएको छ त्यहाँ, साँचो र न्यायको बाटोमा हिँड्दैन कहिल्यै ऊ। अनि यो समाधा कहिले हुन्छ, समाधा कहिले हुन्छ? हल्ला मचिनी रहन्छ, हल्ला मचिनी रहन्छ। वर्षौँदेखि चलिआएको यो हल्ला, वर्षौँदेखि चलिआएको यो हल्ला। हाम्रा आशाहरू भए खरानीका डल्ला, भएन कहिल्यै यो समाधा, सकिएन कहिल्यै यो तमासा, सकिएन कहिल्यै यो तमासा। हल्ला मचिनी रहन्छ, हल्ला मचिनी रहन्छ, हल्ला मचिनी रहन्छ। धन्यवाद। प्रिय श्रोताबिन्द, अब यसपछि आफूहरूले सुन्न पाउनुहुन्छ अमित अधिकारीज्यूको मुक्तक।
4: धन्यवाद। र मेरो मुक्तक यसरी प्रारम्भ हुन्छ। भोकै जाउँ कि म अघाएर जाउँ, बुझ्न खोजौँ कि बुझ पचाएर जाउँ। भोकै खोजौँ कि म अघाएर जाउँ, बुझ्न खोजौँ कि बुझ पचाएर जाउँ। मेरो उपस्थितिको कुनै औचित्य नरहेपछि अल मल्ल छु, गाँसौँ कि सम्बन्ध टुटाएर जाउँ।
3: धन्यवाद। हवस् त श्रोताबिन्द, यसै कोसेलीको साथ हामीले हाम्रो आजको सम्पूर्ण कार्यक्रम यहीँ टुङ्ग्याउन आँटेका छौँ र फेरि पनि भेट हुने आशाले हजुरहरू समक्ष बिदा लिन्छौँ। धन्यवाद।
5: श्रोताहरूले यति दिनसम्म जीवन लुइटेलको परिचालनामा बट्यामारी सांस्कृतिक मञ्चका सदस्यले प्रस्तुत गरेको सुन्नुभयो युवा कार्यक्रम। यसका साथै आजको हाम्रो युवा कार्यक्रम यहीँ समाप्त हुन्छ। श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब कार्यक्रमको अन्तमा सिकार्नुहोस् हरेन सुब्बाका केही गीतहरू।

हरण सुब्बाले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यी समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाहु, समय अपराह्नको 3:45 हुन आँटिसकेको छ। भोलि 3:15 समाचारपछि नै अरू विविध रोचक कोसिली लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि आजलाई भने थर्क अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।